0: وحده لا شريك له، له الملك وله الحمد وهو على كل شيء قدير. أعوذ بكلمات الله التامات من شر ما خلق. اللهم صل وسلم على نبينا محمد. اذکار شام کے اس خصوصی سیگمنٹ کے اختتام پر آپ سب کو ایف ایم 107 کی پوری ٹیم کی جانب سے شام بخیر. اللہ تعالی ہمیں اپنے حفظ و امان میں رکھے اور تمام آفتوں اور مصیبتوں سے ہماری حفاظت فرمائے. آمین یا رب العالمین.
1: آمین یا رب العالمین. السلام علیکم. اگر بولتے بولتے مجھے بیچ میں ہچکیاں آتی رہیں، ایسی آواز سنائی دے، آپ کو سمجھ جائے گا لڑکا جو ہے ہچکیاں بھی مار رہا ہے، ایسا کیوں ہو رہا ہے پتہ نہیں. بٹ اینی وے، السلام علیکم، کیا حال ہیں آپ کے؟ میں کہہ رہا ہوں کہ آ جاؤ. ہیپی ویکینڈ پبلک. میں دو حوالہ کبھی ریفی مونسون پہ. السلام علیکم. کچھ میسیجز ہیں جو پڑھ دیتا ہوں. سب سے پہلے تو فرد بھائی نے لکھا ہے، آ گئے بھائی جی. ہاں جی بھائی جی آ گئے. وعلیکم السلام. خیریت سے بھائی؟ میں بھی خیریت سے. آپ سنائیں آپ کے کیا حال ہیں. ایک میسج شاہد صاحب کا، وعلیکم السلام، گڈ ایوننگ، گڈ ایوننگ، ہیپی ویکینڈ. ایک میسج السلام علیکم، یہ میسج کیا ہے مجھے فلک بھائی نے، وعلیکم السلام، گڈ ایوننگ. یوسف بھائی کہہ رہے ہیں کیپٹن کبیر صاحب ایویشن کی اسٹوری ہے کیا؟ نا جی نا، آج ایویشن کی اسٹوری کو نہیں، آج ہے بھائی صاحب ہورر والی اسٹوری. ایک میسج اور ہے، سبیہ فرقان جی نے میسج کیا، وہ لکھتی ہیں واو واٹ این انیشیٹو، آئی ڈنٹ نو اباؤٹ دیز اذکارز آن ریڈیو، ان آر ڈیلی روٹین وی فورگیٹ ٹو ڈو اٹ اینڈ یوزلی ایٹ دس ٹائم مارننگ نائٹس، یس بٹ ناؤ آئی ریڈ بیکاز آف یو، تو جزاک اللہ خیرن اینڈ ٹو یور ٹیم، تھینک یو سو مچ سبیہ جی. سبھاش بھائی لکھتے ہیں السلام علیکم، گڈ ایوننگ، گڈ ایوننگ میرا بھائی. ہیرو بھائی وعلیکم السلام. بلال بھائی وعلیکم السلام، کہہ رہے ہیں کہ انتظار ہے بھائی ہورر کا. یار آپ لوگ نا پریشر بنا رہے ہو میرے اوپر. بتاؤں، جاوید بھائی وعلیکم السلام، ہیپی ویکینڈ. نشام بھائی وعلیکم السلام. امن بھائی وعلیکم السلام، تھینک یو، تھینک یو، تھینک یو. عبد الکریم بھائی وعلیکم السلام. دیویش بھائی وعلیکم السلام. اینڈ ہارر ٹوڈے، یس ہارر بھائی. آج مجھ پہ نا اتنا پریشر سا آ گیا، میں نے کل ہی بول دیا تھا، آج ایسا لگ رہا کہانی میں گڑبڑ ہو گئی تو لوگ مجھے چھوڑیں گے نہیں. ویسے بھائی بہت برا حال ہے، دو دن سے شو نہیں سنا ہے. فرد بھائی ایک اور دن چلا جاتا نا بنا سنے، میں بھائی صاحب آپ کو چھوڑتا نہیں. میں گدی پہ ٹیٹو بنا دیتے ہیں ہم، ایسے نہیں چلے گا. ایک میسج السلام علیکم، ایم کے بھائی وعلیکم السلام. کبیر بھائی جب میسج آتا ہے کدھر سے میسج پڑتا ہے، نیچے سے اور اوپر سے؟ ہائی ویری کیا کوشچن ہے؟ مطلب میں سمجھا نہیں. میں کوشچن بھائی، میں میسیجز رینڈملی پڑھتا ہوں، جو میرے سامنے آتے چلے جاتے ہیں پڑھتا چلا جاتا ہوں. دیٹس اٹ. یہ میسج کیا ہے؟ السلام علیکم سر، سلام قبول کریں. وعلیکم السلام میرے بھائی. ایک اور خیر، آج کی کہانی مجھ سے مس ہو چکی تھی، بس بچ گیا ریڈیو آف، تو مجھے پتا نہیں آپ کس ٹائم آتے ہیں. بھائی جی اسی ٹائم آتے ہیں. نام نہیں لیا بھائی، آپ کا نام لیا عبد الکریم بھائی، ابھی تو پانچ منٹ پہلے لیا، پانچ منٹ بھی نہیں دو منٹ پہلے لیا. بھائی والیوم بڑھا کے رکھو. ہے عثمان محمد بھائی وعلیکم السلام. یہ والا سین ہوا ہے ان کے ساتھ، وہ دکان پہ آپ چیز بدلوانے جاتے ہیں اور چیز جو ہے دکان پہ کام کر جاتی ہے اور دکان والا کہتا ہے چل تو رہی ہے، تو وہی والا سین ہوا ہے. اینی وے، تو 5:30 بجے آج کی ہورر اسٹوری ہے، پلیز بیئر ود می. آئی ڈونٹ نو آپ کو کیسی لگی، میں نے بہت محنت سے اس میں ریسرچ کر کے تیار کر کے لے کے آیا ہوں. لٹرلی مجھے ایسا لگا کہ میں جو ہوں نا کوئی بہت ہی بھاری بھرکم کام کر رہا ہوں، تو بہت محنت لگی ہے، پلیز دل سے سنیے گا. اینڈ سوال جو ہے، آج کافی سارے دن ہیں یار، ریپیٹ ڈے بھی ہے، تو میں آپ سے ایک سوال پوچھنا چاہتا ہوں. کوئی ایسا دن ہے اس پورے ہفتے میں، رائٹ فرام سنڈے، منڈے، ٹیوزڈے، وینسڈے، کوئی بھی ایسا دن گیا آپ کا جو آپ ریپیٹ کرنا چاہتے ہیں؟ کوئی بھی ایسا دن جو آپ کو لگتا ہے بھائی یہ دن ایک باری اور ریپیٹ ہو جانا، موج آ جائے گی اس پورے ہفتے میں؟ کیونکہ ہفتے میں کوئی ایک تو دن ہوگا جو بہت بڑھیا گیا ہوگا ابھی تک، تو کوئی ایسا دن اگر گیا ہے جو بہت ہی بڑھیا گیا ہے اور آپ سوچ رہے ہیں یار اگر ریپیٹ ہو جانا بھائی موج آ جائے گی، تو بتائیے گا ضرور 666-22-107 پر. فی الحال تو ایک کال لے لیتا ہوں میں. السلام علیکم.
2: وعلیکم السلام قبری بھائی، کیا حال ہے؟ خیریت ہے؟
1: بڑھیا بھائی، آپ سنائیں کیا حال ہیں؟
2: بڑھیا ہے ایک دم.
1: بتاؤ بھائی، نام بتا دو پبلک کو بھائی.
2: محمد جاوید.
1: جی جاوید بھائی، کیا کہنے ہیں جاوید بھائی؟
2: بس میں تو ایک ہی دن ریپیٹ کرنا چاہتا ہوں ہر بار، فرائیڈے کا دن.
1: فرائیڈے کا دن آ رہے، آنے تو دو، ابھی تو فرائیڈے آیا بھی نہیں ہے، پیچھے ریپیٹ نہیں، بیتے ہفتے میں.
2: آپ بول رہے ہیں نا کون سا دن آپ چاہتے ہیں
1: بھائی میں نے ریپیٹ کرنا. ہاں تو میں نے یہ بھی کہا بیتے ہفتے، مطلب سنڈے سے لے کر ابھی تک، فرائیڈے تو آیا نہیں نا بھائی.
2: اچھا
1: جی، فرائیڈے انکلوڈ نہیں ہے، فرائیڈے تو ہم بھی ریپیٹ کروا لیتے، کرنا ہو تو پھر سوال کا مطلب نہیں رہ جائے گا نا. तो इसीलिए जावेद भाई तो कोई है ऐसा दिन?
2: शनिवार भी करा लेते हैं, शनिवार भी छुट्टी है कबीर भाई।
1: हाँ भाई छुट्टी तो है, तो कोई है ऐसा दिन पे संडे से लेकर अभी तक जो रिपीट करना चाहते हो? नहीं है। नहीं नहीं आप समझे नहीं सवाल को मेरे भाई, मैं कह रहा हूँ संडे से लेकर वेंसडे तक कोई दिन है?
2: अच्छा अच्छा
1: क्या
2: उसमें से तो सारे दिन सेम ही है कबीर भाई?
1: अच्छा भाई
2: ड्यूटी का दिन है।
1: ठीक है मेरा भाई, बहुत बहुत शुक्रिया मेरे भाई कॉल करने के लिए, थैंक यू सो मच।
2: ओके समझने में थोड़ा गड़बड़ हो गया
1: ना, कोई गल नहीं भाजी, कोई गल नहीं। ओके जी,
2: कोई नहीं भाजी,
1: ओके भाई, खुदा हाफिज, अल्लाह हाफिज, अल्लाह हाफिज। तो भाई की सुई अटकी हुई है, जुम्मे के दिन में भाई ना आगे बढ़ने को तैयार है, कह रहे मैं तो फ्राइडे चाहिए, फ्राइडे लूंगा मित अंकल। तो जावेद भाई की सुई अटक गई है और आपकी ना अटक जाए, इसलिए मैं सवाल क्लियर कर दूं। मैं ये कह रहा हूं के कॉल आ गई, लो के क्या कर रहा था मैं, एक सेकंड रुक जाओ, कॉल आ गई है। अस्सलाम वालेकुम।
3: वालेकुम सलाम कबीर भाई,
1: कैसे मेरा भाई, हैप्पी वीकेंड।
3: अल्हम्दुलिल्लाह हैप्पी वीकेंड, हैप्पी वीकेंड।
1: क्या हाल है भाई के?
3: वीकेंड मनाने का कोई प्लान है या काम में हो?
1: भाई काम चल रहे है, इस ये हफ्ते हमारा काम वो हो जाएगा स्टेबल, कहते ना गाड़ी एक बार हाईवे पे आ जाएगी ना, तो गाड़ी भी हाईवे पे आ जाएगी भाई, और फिर संडे से मामला एकदम ठीक हो जाएगा।
3: रिपीट करने से तो मैं ये सोच रहा था कि क्यों ना 31st रिपीट कराया जाए, क्योंकि आज आप शायद 1 तारीख से शाम में आए हो।
1: जी भाई 1 तारीख से शाम में।
3: 31st रिपीट करते रहते मॉर्निंग में आओगे,
1: रिपीट करवाओगे 31st है। भाई मेरे दिल में खौफ से बैठ गया मॉर्निंग शो को लेकर, मैं सही बताऊं
3: तो ऐसा हो गया कि अब तो भाई चार छुट्टी है।
1: हाँ भाई बहुत वो देखो क्या है ना, वो कहने के लिए बहुत बढ़िया है कि अरे वाह सुबह सुबह उठने को मिलता है, बढ़िया मौसम मिलता है सब कुछ, लेकिन है वो आदत से मजबूर हूँ ना भाई, किया नहीं है जिंदगी में, इसीलिए
3: मैं पता नहीं आपको मैं किस मजबूरी में उठता बच्चों को छोड़ने।
1: तो आधी नींद में जाता होगा बिना मुंह धोए बस,
3: मुंह तो धोना पड़ता गाड़ी चला दी
1: है। हाँ यार ये तो है नदीम भाई, तो कोई भी ऐसा दिन नहीं होगा ना अभी, तो फिर फ्राइडे वो उसके बाद के सोच रहा
3: हूँ। अपना ऐसा है कि अपनी नींद ऐसी है भाई कि मतलब सुबह में ही है, फिर पूरा दिन जागना है।
1: ये भाई मेरे साथ ही मसला है कि अगर सुबह सुबह की नींद खुल गई टाइम पे तो फिर तो होलिया पूरा दिन गया,
3: नहीं सोना है पूरा दिन
1: नहीं हो पाता भाई। हाई फाइव भाई, ये गेमर्स की परेशानी है बताऊँ मैं, ये गेमर्स की परेशानी है भाई।
3: और ये हो जाता है कि मतलब अभी एक दिन एक बार इतने टाइम से कभी अपन सोए नहीं है दिन में, तो ऐसा हो जाता है कि यार दिन में जिस दिन सो गए ना उस दिन आपका सर भारी हो जाएगा, बॉडी पेन होने लगेगा, ऐसा सिचुएशन हो जाता
1: है
3: पूरा।
1: हाँ ये है, ये भाई आप भी मॉर्निंग पर्सन नहीं है, मैं समझ गया इस बात को, ये क्लियर हो गया कि आप भी मॉर्निंग वाले नहीं है। कितने बजे सो?
3: मजबूरी मॉर्निंग पर्सन है।
1: मजबूरी मॉर्निंग, शाम को रात को कितने बजे नींद आ जाती है आपको?
3: रात में तो कभी कभी मैं 10 बजे सो जाता हूँ।
1: हैं?
3: हाँ कभी कभी।
1: भाई आफ्टरनून पर्सन हो गया, ये कौन सी नींद है भाई, मुझे लगा रात भर जग रहे होगे।
3: मतलब मैं जागता हूँ नॉर्मली, अगर दोस्त लोग बैठे रहेंगे तो 12-1 बजे तक भी बैठे रहते, लेकिन जिस दिन ज्यादा थक गया होगा ना, जैसे पिछली रात बराबर नींद नहीं मिली, बहुत लेट सो गया, तो दूसरे दिन 10 बजे भी सो जाता हूँ मैं।
1: अच्छा तो बड़ी वैरायटी है आपकी जिंदगी में नींद के हिसाब से। हाँ,
3: मतलब पूरा मिक्स चल रहा है अभी वो। हाँ, अभी बच्चे हो जाएंगे ना तो आपको पता चलेगा जब सुबह उठना पड़ेगा।
1: भाई ये वार्निंग दे देंगे, आधे लोगों ने तो वैसे जान सुखा दी है मेरी। बताओ सरवर भाई कम था, अब भी शुरू
3: करवा रहे आपकी वापस।
1: हाँ ये बताओ यार हद हो गई, अभी घर वाले को सुन ले तो भाई साहब हो गया काम मेरा फिर। नहीं पर
3: सबको सिंगल बताता फिर रहा है कभी।
1: भाई मैंने किसी को बताया भी नहीं, जब भी लोग पीछे पड़े बैठे बैठे असम्पशन चल रहा है। नहीं नदीम भाई बहुत बहुत शुक्रिया भाई, 10 बजे मत सो करो, थोड़ा सा जग लो भाई, घंटा और कोई गाल नहीं।
3: जाग लेंगे, अरे आप बोलो तो आगे बैठेंगे जाग लेंगे। एक दिन रात में 1 बजे तक बैठे थे चाय पीते हुए।
1: बिल्कुल वो तो दिन मैं कभी भूल नहीं सकता, मंडे को प्लान करते हैं इंशाल्लाह।
3: श्योर श्योर।

और उसको गिनता रहा। इसका मतलब यह है जिसने अपनी जिंदगी और जिंदगी की सारी जद्दोजहद माल कमाने और उसका हिसाब रखने में बर्बाद कर दी। वो यही सोच सोच कर खुश होता रहा कि इस माह मेरे अकाउंट्स में इतने फीसद इजाफा हो गया है और पिछले साल के मुकाबले में इस साल मेरे असासा जात इस कदर बढ़ गए हैं। यहसबु अन्नमा लहू अखलदा, ख्याल करता है कि उसका माल उसकी हमेशा की जिंदगी का मौजिब होगा। अखलदा का ज्यादा सही तर्जुमा यही है कि उसे हमेशा जिंदा रखेगा, यानी ये माल जिसे वो जमा करके रखता है उसकी उम्र में इजाफा कर देगा और उसे मरने नहीं देगा, वो या उसके माल ने उसे जिंदा जावेद कर दिया हो। तो एक दौलतमंद आदमी अपनी दौलत के जरिए दुनिया में ऐसे आसार और नकूश छोड़कर जाना चाहता है जिनकी वजह से उसका नाम दुनिया में हमेशा रहे। इंसान की इसी ख्वाहिश ने उसे अहराम मिस्र जैसे अजायबात की तख्लीक पर मजबूर किया। अगली आयत में कही जा रही है कल्ला लयुंबदन फिल हुतमा, मामला ऐसा नहीं है जैसा उसका अज़्ज़ाम और गुमान है, ऐसा बखील शख्स हुतमा में फेंक दिया जाएगा। ये भी जहन्नम का एक नाम है, तोड़ फोड़ देने वाली। हुतमा यानी तोड़ देने वाली, पीस डालने वाली, चूर चूर और रेजा रेजा कर देने वाली। ये दोजख के खास तबके का नाम है जिसकी आग इतनी तेज होगी कि उसमें जो शय भी डाली जाएगी उसको आने वाहिद में पीस कर रख देगी। आगे कहा जा रहा है वमा अदराका मल हुतमा, तुम क्या समझते हो कि हुतमा क्या है? ये सवाल दरअसल उसकी होलनाकी के बयान के लिए है, यानी वो इतनी होलनाक आग होगी कि तुम्हारी अकलें उसका इदराक नहीं कर सकती और तुम्हारा फहम शोर उसकी तह तक नहीं पहुंच सकता। नारुल्लाहिल मुकदा, वो खुदा की भड़काई हुई आग है। अल्लती तत्तलियु अलल अफिदा, जो दिलों के ऊपर जा चढ़ेगी, यानी उस आग की हिद्दत और तपिश इंसान की जिल्द से ज्यादा उसके दिल पर असरअंदाज होगी। अल्लाह सुभान व तआला हमारी हिफाजत फरमाए, आमीन या रब्बल आलमीन। प्रोग्राम के इख्तिताम पर कुरान के इफहाम और तफहीम के हवाले से, चूँकि हमारे प्रोग्राम का नाम है तफहीमुल कुरान, तो कुरान हकीम में मशगूलियत के हवाले से जो फजाइल बयान की गई हैं हदीस में, तो चलें एक जो हदीस इस सिलसिले में आपको सुना देता हूँ। अबू सईद रज़ी अल्लाह अन्हु से रिवायत है, ये अबू सईद खुदरी हैं। عن ابي سعيد قال قال رسول الله صلى الله عليه وسلم رسول الله صلى الله عليه وسلم فرمایا يقول الرب تبارك وتعالى اللہ تعالی کا ارشاد ہے من شغله القران عن ذكري ومسالتي اعطيته افضل ما اعطي السائلين, جس شخص کو میرے ذکر اور سوال دعا کرنے سے قران نے مشغول رکھا میں اس کو اس سے افضل عطا کروں گا جو سائلوں اور دعا کرنے والوں کو عطا کرتا ہوں. وفضل کلام اللہ تعالی على سائر الکلام کفضل اللہ على خلقه, اور دوسرے اور کلاموں کے مقابلوں میں اللہ کے کلام کو ایسی عظمت و فضیلت حاصل ہے جیسے اپنے مخلوق کے مقابلے میں اللہ تعالی کو حاصل ہے. سمجھنے کا اسی طرح قرآن پڑھنے اور اس پر عمل کرنے کا انعام بھی بعض حدیث میں, جس میں مسند احمد کی ایک روایت ہے, مزید ابو داود نے بھی اس کو روایت کیا ہے اس حدیث کو. معاذ الجہلی رضی اللہ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا من قرأ القرآن وعمل بما فيه ألبس والداه تاجا يوم القيامة ضوءه أحسن من ضوء الشمس في بيوت الدنيا لو كانت فيكم فما ظنكم بالذي عمل بهذا, کہ جس نے قرآن پڑھا اور اس میں جو کچھ ہے اس پر عمل کیا, قیامت کے روز اس کے ماں باپ کو ایک ایسا تاج پہنایا جائے گا جس کی روشنی آفتاب کی روشنی سے بھی زیادہ حسین ہوگی, جبکہ وہ روشنی دنیا کے گھروں میں ہو اور آفتاب آسمانوں سے ہمارے پاس ہی اتر آئے. اس کے بعد رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا پھر تمہارا کیا گمان ہے جس نے خود قرآن پڑھا اور اس پر عمل کیا ہو, یعنی اس کی جزا اور انعام کا کون اندازہ لگا سکتا ہے. پروگرام تفہیم القرآن کے آج کے اس حلقے سے ساؤنڈ ڈیزائنر شکیب احمد اور مجھے طلحہ شفیع الزمان کو آئندہ ملاقات تک کے لیے دیجیے اجازت. مع السلامہ.